0: फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनिए थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी इरशाद ऑटोस हालानी रोड मेहरापुर राब्ते दे लाए 03201800003।
1: रेस्टोरेंट बिजनेस में हर सेकंड मैटर करता है, कस्टमर्स क्वालिटी के साथ डिस्काउंट्स भी चाहते हैं। बिजनेस करना आसान नहीं, लेकिन बिजनेस के लिए बैंक अकाउंट रिलायबल होना चाहिए, इसीलिए मेरे पास है बैंक अल हबीब का अल हबीब करंट प्लस अकाउंट, जिसमें मिले फ्री चेकबुक, डेबिट कार्ड, बैंकर्स चेक, ई स्टेटमेंट, ऑनलाइन बैंकिंग, अल हबीब डिजिटल के जरिए इंटरनेट बैंकिंग और SMS अलर्ट्स फैसिलिटी, ATMs एंड कैश डिपॉजिट मशीन्स की इजी एक्सेसिबिलिटी, मुल्क भर में फैला हुआ ब्रांचेस का वसी नेटवर्क, अल हबीब करंट प्लस अकाउंट, भरोसा भी रफ्तार भी। बैंक अल हबीब, रिश्ता भरोसे का।
2: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
3: सरिया गार्डर गल चैनल पट्टी लोही दरवाजा सिल्वर सीमेंट
2: आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
3: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 02424601000।
4: खुशखबरी हानी अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक आई वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर नमाज खां इशा जे नमाज ताईं आई हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताईं मरीजन जो इलाज कंदा आहिन। एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राब्ते जे लाइ 03583 0300338 5569।
5: अस्सलाम वालेकुम अदा।
6: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
5: अदा नओ दुकान खोलियो तम पर हले ही न तो छा कजे?
6: अदा दुकान जी मशवरी कराई थई
5: न अदा?
7: यार आज कल शहरन तोड़े गोठन में जी मेरा पर FM 94 ही हले थो। मु पंजो दुकान खोलियो तो FM मेरा पर ते पब्लिसिटी कराई, कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे।
5: मुझे दुकान जी बे डरंदी?
6: हां अदा, कारोबारी इश्तिहारात आम इतला मिलाद मजलिस सालगिरह जी मुबारक मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी।
5: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा।
7: ऑफिस जी मेरापुर FM 94 नज़्द गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर।
6: राब्ते लाए हाकिम अली जिस्कानी
8: 03013992836।
9: मेहराबपुर के हो तो आवाज भी मेहराबपुर की है, सुनते रहो GFM 94।
10: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي والوزن يومئذ الحق اور وزن اس دن بالکل برحق ہوگا۔ جیسے ایک اور آیت میں آتا ہے وندع الموازین القسط لیوم القیامہ، قیامت کے دن ہم اوزان کو یا میزان کو انصاف کے ساتھ رکھ دیں گے۔ یہ کون سا وزن ہے اور اس میں کس چیز کا پتہ چل رہا ہے؟ اس کے بارے میں ایک رائے تو یہ ہے کہ اللہ تعالیٰ قیامت والے دن انسان کے اعمال کو اجسام میں تبدیل کر دے گا اور ان اعمال کا پھر وزن ہوگا۔ یہ بالکل ایسی ہے کہ جیسے گیس سے لیکوڈ بنا لیا جائے اور لیکوڈ کو آئس میں بدل دیا جائے، طریقہ ہے نا۔ اب گیس کی تو کوئی شکل نہیں ہوتی یا رنگ نہیں ہوتا، لیکن مختلف طریقوں سے اسے پانی میں بدلا جا سکتا ہے۔ اب جو پانی ہے اس کو آپ برف بنا سکتے ہیں۔ تو ول وزن، وزن سے مراد یہاں اعمال کا وزن، سچ بولا یا جھوٹ بولا یہ آپ کو نظر تو نہیں آتا نا، پکڑ تو نہیں سکتے، محسوس تو نہیں کر سکتے، لیکن اللہ تعالیٰ اپنی قدرت کے ساتھ ایسا ضرور کر سکتے ہیں کہ ان کو جسم دے دیں، اعمال کو، گفتگو کو، ہماری سوچوں کو ایک جسم کی شکل دے دیں اور اس جسم کو پھر تول لیا جائے، کوئی چھوٹا ہو کوئی بڑا ہو، جیسا جس کا ہو عمل۔ دوسری رائے یہ ہے کہ جن بکس میں یہ سب کچھ لکھا جا رہا ہے آپ سب کی کتابوں کو تول دیا جائے کہ کس نے کتنی محنت کی، کتنا کام کیا۔ اور تیسری رائے یہ بھی ہے کہ خود صاحب عمل کو بھی تول لیا جائے گا۔ اب یہ کیسا ہوگا؟ اب اس سے نہیں کہ جن کے جسم بھاری ہیں دنیا میں ان کے میزان بھاری

0: ट्रुथ नहीं हो रही हो। बीवी ने कहा मुझे यकीन है तुमने तुम कत्ल तो क्या मुझे खराश भी नहीं डाल सकते। बीवी का जवान सुनकर खावन की आंखों में आंसू आ गए। बोले मुझे भी अपने अल्लाह पर पूरा यकीन है, वो जो करेगा वो मेरे लिए बेहतर होगा और मैं चाहती हूँ कि यही वाला सेम यही सेम यकीन आप लोगों में भी पाया जाए। वैसे हम लोग ना ये वाला यकीन नहीं रखते, सही है ना, हम डाउटफुल यकीन रखते हैं। वंस अगेन वेलकम कहूंगी अपनी तमाम सामीन को जी अमीर प्रकाश एफएम 88 से प्रोग्राम आनी अरे सब दोस्त हमारे आपकी कॉल्स को शामिल प्रोग्राम करते हैं। आज हमने पूछा खवातीन अपनी उम्र मर्द हजरात अपनी तनख्वाह या पगार या सैलरी क्यों छुपाते हैं, इसकी क्या वजह है। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम जी बड़मा गुलाम रसूल मरी मीरपुर काकड़ी।
0: अदा क्या कहेंगे टॉपिक के हवाले से। अच्छा, और खवातीन अपनी उम्र क्यों छुपाती हैं?
1: यो इन्हें ले जो हो इन्हें ले छुपाए दें जो को शादी जो को मसलो तीन तो आए जेकर उन्हें जेकर वो जो ना पंज उम्र घट बुदाए दें न मतासा जो रिश्तों के तेरो कुजी ना होनी।
0: चलें ठीक हो गया कि दोस्तों को याद कर लें।
1: दोस्त आए ना खाली के लाशारी मुझे प्यारो दोस्त आ कुर्बान खास के लिए अजीज जरवा।
0: ओके जी, और जनाब हर एक की अपनी अपनी राय है, नेक्स्ट कॉलर देखेंगे क्या कहेंगे इस हवाले से। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम अभी।
0: जनाब कौन बात कर रहा है? क्या कहेंगे टॉपिक के बारे में? ठीक है, मर्द हजरात सैलरी क्यों छुपाते हैं?
1: मर्द हजरात भले जवान हो जाए और बजे पाने ही कमजोर समझाएंगे तो अजरों को मानो अच्छी हो गया है केर का ही कम करे दे ही कम आवाज़ ये मना बता जब करे तो उस तो आप पाने कमजोर मानो है मुकाबला जाओ पीछे मानो है या मरना जाओ मुकाबला हुए इन्हें लग रहे हो बात समझे।
0: ठीक है, दोस्तों को याद कर लें। ठीक हो गया। ओके, और योर शो वेरी नाइस। ये फरहान है, टॉपिक के हवाले से कहते हैं कि नजर ना लग जाए इसलिए जो है वो घट बताते हैं कम बताते हैं। ओके फरहान बहुत शुक्रिया। नेक्स्ट कॉलर अस्सलाम वालेकुम।
2: वालेकुम सलाम।
0: जनाब वेलकम कहेंगे, कौन बात कर रहा है? वेलकम इन अवर शो, किस सिटी से कॉल किया आपने? रोहड़ी से। अरे वाह रोहड़ी, अच्छा जी वेलकम कहेंगे आपको, क्या कहेंगे हमारे आज के टॉपिक के हवाले से?
2: उम्र छुपाए
0: अच्छा ठीक है। ओके बहुत शुक्रिया आपने हमें ज्वाइन किया, थैंक यू। ओके जी, और जनाब आपकी क्या राय है इस बारे में, खवातीन अपनी उम्र मर्द हजरात सैलरी क्यों छुपाते हैं? अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम।
0: जनाब वेलकम कहेंगे, कौन बात कर रहा है? खुश आमदीद कहेंगे अदा आपको, क्या कहेंगे आप टॉपिक के हवाले से?
3: टॉपिक के हवाले से मैं ये कहूँगा, पहले तो खवातीन की तरफ कहूँगा कि खवातीन अगर शादीशुदा होती है ना फिर भी उम्र छुपाती है, कहीं हम बूढ़े न लगे, उनको बूढ़ा लगना बहुत ही खराब लगता है, इस वजह से वो छुपाती है उम्र। और जो मर्द अगर आप कहें वो इसलिए छुपाते खर्चा छुपाते हैं अपनी पगार पैसे, हमारा आज कल अल्लाह यहाँ से ईमान उठ गया है, कहते हैं जो लोग करते हैं वही हो जाता है।
0: बिल्कुल ऐसा ही जनाब, बहुत शुक्रिया आप शाम के प्रोग्राम हुए, थैंक यू।
3: अल्लाह
0: थैंक यू सो मच, जजाकल्ला, बहुत शुक्रिया आपकी भाई राय, बहुत ही मुस्तनिद राय है, आपने टॉपिक पे ठीक से हमें रिप्लाई दिया है, बहुत शुक्रिया आपका। देखते हैं नेक्स्ट कॉलर कौन है हमारे साथ। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अल्हम्दुलिल्लाह आई एम गुड, वेलकम कहेंगे अनमोल आपको, आप कैसी हैं? انمول آپ کیسی ہیں؟ ٹھیک ہیں
4: الحمدللہ میں بالکل ٹھیک ہوں. اور ٹاپک پر آتی میں یہی کہوں گی کہ خواتین اپنی عمر اس لیے چھپاتی ہیں کہ کچھ خواتین اپنی عمر سے زیادہ مطلب کہلوانا بڑی عمر کے کہلوانا پسند نہیں کرتی, اس لیے وہ اپنی عمر کم بتاتی ہیں.
0: اچھا, اور مرد حضرات سیلری کیوں چھپاتے ہیں اپنی؟
4: مرد حضرات سیلری اس لیے چھپاتے ہیں کہ اگر ہماری سیلری زیادہ ہوتی ہم کو نہیں بتائیں گے, کہیں کوئی ہستے ادھار نہ مانگے.
0: اس وجہ سے اوکے, یہ بھی یہ اچھا. یہ بتائیں کہ اگر مثال کی بات ہے کسی کو اگر وہ اپنی سیلری بتا دیں تو وہ پھر گھر والے خرچے بڑھا دیتے ہیں نا. چلیں جی, انمول کی تو کال کٹ ہو گئی ہے. اوکے, اور نیکسٹ جو ہے میں آپ کو بتاتی چلوں کہ آپ کے پیغامات بھی مجھے شامل پروگرام کرنے ہیں. میں بہت اچھی اسماء, آپ بتاؤ آپ کیسی ہو, آپ کو بھی ویلکم کہیں گے اپنے پروگرام میں. اسماء تھینک یو آپ نے جوائن کیا. اسماء آپ بتائیے گا ہمیں کہ خواتین اپنی عمر مرد حضرات اپنی سیلری کیوں چھپاتے ہیں. آر گڈ عالم خان جروار کا محمد عزیز جروار ادا مہربانی بھلیکار چوں تھا تماں کے عزیز جروار ادا عزیز جروار بنی کے بھلیکار. نیکسٹ آپ کی کال. السلام علیکم. وعلیکم السلام, کون بات کر رہا ہے؟ ویلکم کہیں گے آپ کو. خوش آمدید کہیں گے آپ کو. کیا کہیں گے ٹاپک کے حوالے سے؟
5: ارے بالکل, یہ تو سے جس بارے میں یہ تو میں مارو ہسپتال جا رہی ہے صحیح بول تو تم نظر میں لگی ہوئی ہے چیک کریں.
0: اچھا, نظر کی وجہ سے چھپاتے ہیں؟ او مائی گاڈ, مجھے ہنسی آ رہی ہے. چلیں ٹھیک ہو گیا. آداب, بہت شکریہ آپ نے جوائن کیا. دوستوں کو یاد کر لیں آپ. ابھی
5: آج کی محمد مری ہے قربان خاص کے لیے عزیز بلنگی.
0: ٹھیک ادا, مہربانی تماں جی, تھینک یو تماں سا کے جوائن کیو. مجھے ہنسی آ رہی ہے بہت زیادہ یہ نظر والی بات پر. اچھا, نظر بر حق ہے, نظر ہوتی ہے, یہ بات نہیں ہے, میں اس بات کو نہیں مانتی, لیکن میری رائے تھوڑی سی الگ ہے. آپ لوگوں کا بہت شکریہ. علی رضا لگاری, عاقب لگاری, اظہر لگاری, بہت شکریہ آپ کا, تھینک یو. آپ کی شاید کال نہیں لگ پا رہی ہے اس وجہ سے آپ نے ہمیں ٹیکسٹ میں یاد کیا ہے, تھینک یو. اور نیکسٹ جو ہے ویسرے گوٹ کا انور علی مری دا بھلیکار تماں کے بھی اقسا آ گئی ہیں. بھائی اقسا کہتی ہیں ہائی گل, السلام علیکم. وعلیکم السلام, میں بہت اچھی اقسا, آپ بتاؤ. شو کا اسٹارٹ بہت زبردست گل. خواتین اپنی عمر بتا دیں تو سب کو معلوم ہو جائے گا یہ اسے بھی بڑی ہیں اسی لیے, اور باقی مرد حضرات اپنی وائف کی وجہ سے تنخواہ چھپاتے ہیں, انہیں معلوم ہوتا ہے ہماری وائف کیسی ہے. اچھا, تو صرف وائف سے چھپائیں, سب سے نہ چھپائیں نا, سب سے چھپاتے ہیں مرد حضرات. اکسا, اچھا اکسا کہتی ہیں گل مجھے آج یاد آیا جب میں موبائل میں تو لگایا گل 8 جون کو آپ فرسٹ ٹائم آپ کو سنا. اچھا, یہ آپ پاسٹ کا ذکر کر رہی ہیں. آج تو 16 ایئرز ہو گئے گل آپ کو شو کرتے ہوئے, مجھے آپ کو سنتے ہوئے. گل پھر بتاؤ گولڈن جوبلی کب بنائے آپ کے شو کی. ادا عزیز نے مجھے یاد کروایا تھا اکسا, اس پہ میں کنٹینیو کروں گی بات. فی الحال تو یہاں نیوز بریک کا وقت ہوا جاتا ہے. ادا عزیز نے مجھے یاد کروایا تھا, آئی تھنک مجھے جہاں تک یاد پڑتا ہے, میری یادداشت ویسے بہت خراب ہے نا, مجھے جہاں تک یاد پڑتا ہے پاسٹ کی یادیں ہیں, لیکن میرے کولیگ کے ساتھ نا میں نے پروگرام کرنے جانا تھا, مدرس ڈے ہوتی ہے اس کی. او بائی چانس اس دن میں لیٹ ہو گئی تھی, فرسٹ ٹائم جب میں نے آن ایئر ہونا تھا میں لیٹ ہو گئی تھی, تو کوئی اور آن ایئر ہو گیا تھا, جو آن ایئر ہوا تھا میں نے اس کو خوب سارا سنایا کہ شرم آنی چاہیے, میں نے اتنی تیاریاں کی تھی پروگرام کی, میرا پہلا پروگرام تھا, آپ کو شرم نہیں آئی, آپ آن ایئر ہو گئے. بہرحال یہ میری ماضی کی جو گولڈن میموریز ہیں ان میں سے ایک یاد ہے یہ بھی. تو فی الحال میں یہاں پر بریک لے رہی ہوں, نیوز بریک کمرشل بریک کے بعد اپنی گفتگو یہیں سے کنٹینیو کروں گی. کچھ یادیں آپ سے تازہ کرتے ہیں آج ہم, اسٹے ود اس.